0: बस्तीको कैलाली गाउँपालिकामा सर्पले टोकेर साउन 11 गते 29 वर्षीय हेमन्त चौधरीको मृत्यु भयो। राति सभा 9 बजेतिर जब दबा स्थित आफ्नै खेतबारीमा काम गरिरहेका बेला उनलाई सर्पले डसेको थियो। दाङको सिबु खनाल दिनमा 20 वटासम्म सर्पको उद्धार गर्छन्। वर्षाको समयमा सफा ठाउँ खोज्दै सर्प मान्छेको घर आँगनमा पुग्छ। खनाल ती सर्प उद्धार गर्न पुग्छन् र नजिकैको जंगलमा लगेर छाड्छन्। पछिल्लो 3 वर्ष खनालको दिनचर्या यसरी नै बित्ने गरेको छ। पेशाले पत्रकार रहेका उनको परिचय पछिल्लो समय सर्प उद्धार कर्मीको रूपमा पनि चिनिन्छ। मंगलबार खनाल सर्प उद्धारकै क्रममा थिए। उनी राजपुर गाउँपालिका कडा नम्बर 3 भैरवा स्थित जनकल्याण आधारभूत विद्यालयमा सर्प उद्धारमा व्यस्त थिए। उक्त विद्यालयको कक्षा 4 विद्यार्थीहरू पठन पाठनमा व्यस्त रहेका बेला कक्षा कोठामा देखा परेको मध्यम विषालु सर्पलाई सकुशल उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको उनले बताएका छन्। 3.5 महिनाको अवधिमा सर्पदंशबाट 53 जनाको मृत्यु भएको छ भने 601 जना घाइते भएका छन्। सर्पले डसलानी शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
1: गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजा सम्बन्धी विधेयक पुनः हुबहु पारित शीर्षकमा आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। प्रदेश प्रमुखले प्रमाणीकरण नगरी गण्डकी प्रदेश सभामा फिर्ता गरेको गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पुनः हुबहु पारित गरेको छ। 25 असारमा बसेको प्रदेश सभा बैठकबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामुख कृष्ण प्रसाद धितालले प्रमाणित गरेसँगै प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि 30 असारमा प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। तर प्रदेश प्रमुख डिल्लीराज भट्टले विधेयक प्रमाणीकरण नगरी 8 साउनमा प्रदेश सभामै फिर्ता पठाइदिएका थिए। प्रदेश प्रमुखले नेपालको संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देशसहित विधेयक फिर्ता पठाएका थिए। सोही विधेयक शुक्रबारको प्रदेशसभा बैठकमा पेश भई आवश्यक छलफल गरी सर्वसम्मतिले पारित भएको हो। शुक्रबारको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता गरिएको विधेयक सम्बन्धी पत्र र सो पत्र सहित प्राप्त सन्देशको बेहोरा सभामा पढ़ेर सुनाएका थिए। त्यसपछि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले विधेयकमाथि पुनर्विचार गरियोस् भनी प्रस्ताव पेश गरेकोमा बैठकमा छलफलपछि सर्वसम्मति पारित भयो। छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले संविधानले प्रदेशलाई दिएको र प्रदेशले पाएको अधिकार संहिताको सबलीकरण र प्रभावकारितामाथि प्रश्न उठेको समय प्रदेशले एक कदम अगाडि बढ़ेर विधेयक ल्याएको तर्क गरे। विज्ञ संघीय सरकारका प्रतिनिधि नियामक निकाय सरकारवाला तथा अन्य निकायसँग छलफल गरी तयार पारिएको र नागरिकले समेत सहस्र रूपमा स्वीकार गरिसकेको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुपर्ने कारण र आधार नरहेकाले हुबहु पारित गर्नुपर्ने बरालको भनाई थियो। गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजा सम्बन्धी विधेयक पुनः हुबहु पारित आजका पत्र पत्रिकामा खबर छ।

0: asama tu account open activate ani karobar sachile sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking
1: ए भतिज त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर भूमि व्यवस्था सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवा प्रवाहलाई सुशासन केन्द्रित गर्न प्रवाह हुने सेवाको गुणस्तर कायम गर्ने उद्देश्यले नीतिगत व्यवस्था गरेको छ सरकारले शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने उत्कृष्ट निकायलाई प्रोत्साहित गर्न स्थानीय तहबाट प्रवाह हुने गुणस्तर प्रमाणीकरण मापदण्ड बनाउनुपर्ने उल्लेख गरेको थियो
6: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले अव्यवस्थित तर तार व्यवस्थापनको समयमा समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ तार व्यवस्थापनको काम तोकिएको समयमा सम्पन्न हुन नसकेमा असन्तुष्टि जनाउँदै उहाँले काममा देखेका वास्तविक समस्या सरकारले सुन्न र समाधानका लागि आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो उहाँले अब परिणाममुखी भएर काम गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन समेत दिनुभएको छ
3: मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान अझै थुनामुक्त भएका छैनन् शुक्रबारका लागि तोकिएको पेशीमाथि सुनवाई नभएपछि उनीहरू अझै एक हप्ता नछुट्ने पक्का पक्की जस्तो भएको छ बलरापात सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह सीतामढ़ी जिल्लाको सोना वर्षबाट 27 असारमा पक्राउ परेका थिए
6: धितुपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ परि मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट शेखर गुल्छा शंकर ग्रुपसँग जोड़िएको अग्रवाल परिवार विभिन्न कर्पोरेट घरानाका साझेदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन् आरोपी थुनामुक्त हुँदा मुद्दा कमजोर कि पहुँचको खेल भन्ने प्रश्न उब्जिएको छ
3: जीडेन्ट एमडीएमएसका आवासीय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सिट तत्काल नबढ़ाउने सहमतिपछि रेजिडेन्टलाई दिँदै आएको निर्वाह भत्ता नदिने कलेज संचालकहरूको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद देखिएको हो

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। मोरक्को संघको सीमावर्ती स्पेनी स्वायत्त क्षेत्र सेउटा प्रवेशको प्रयास गर्दा कम्तीमा 41 आप्रवासीको मृत्यु भएको छ। बिहिबारदेखि शुक्रबारसम्म 24 घण्टामा करिब 60,000 आप्रवासी मोरक्कोबाट सीमा पार गर्दै स्पेनी भूभाग सेउटामा प्रवेश गरेपछि स्पेनले त्यहाँ अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरेको छ। केवल 85,000 आसपास जनसंख्या रहेको सेउटामा आप्रवासीको यो प्रवेशसँगै अवस्था निकै अस्थिर बनेको छ। सेउटा अफ्रिकासँग स्थल सीमा जोडिएको एक तीनवटा युरोपेली भूभाग मध्येको एक हो। स्पेनका अन्य दुई क्षेत्र मेलिला र पेनोन डी भालोज गोमेरको स्थल सीमा पनि अफ्रिकासँग जोडिएको छ। यी स्वायत्त क्षेत्रलाई जिब्राल्टरको जलमार्गले स्पेन तथा युरोपको मूल भूमिसँग छुट्याउँछ।
4: अब खेल र खेलाड़ीका खबर। नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेदरल्याण्डस जानुअघि राखेको भनाई र गराईमा ठूलो अन्तर देखिएको छ। नेदरल्याण्डस जानुअघि नेपालको लक्ष्य सन् 2027 हुने एक दिवसीय विश्वकप भएकाले नामिबिया पनि सम्मिलित आईसीसी विश्वकप लीग दुईमा धेरै भन्दा धेरै खेल जित्ने बताउनु भएको छ। तर नेदरल्याण्डसमा नेपालको बिर्सन लायक प्रदर्शन भयो।
3: अब विचार तथा दृष्टिकोण। नागरिक आन्दोलन रूपान्तरण कि विसर्जन शीर्षकमा कान्तिपुर दैनिकमा विश्लेषक दुवान राईको विचार छापिएको छ। पहिले प्रतिगमन विरूद्ध लड्ने भनिरहँदा मुद्दामा जस्तो स्पष्टता देखिन्थ्यो, अहिले देखिँदैन। युवा नयाँ परिवर्तन भन्ने जस्ता भाष्य बालेन सरकारले हाइज्याक गरिदिएपछि नागरिक आन्दोलनका पक्षधरहरूसँग भाष्य नभए जस्तो देखिएको छ। मलाई लाग्छ यही सरकारले फेरि न्यायका लागि टुक्रा टुक्रामा बाँधिएका नागरिक अगुवालाई एक ठाउँमा ल्याउँछ। ज्ञानेन्द्रको समयमा पनि परिस्थितिले एक ठाउँमा ल्याएको थियो, अब पनि ल्याउँछ।
4: यसै गरी आजको गोर्खापत्र दैनिकमा पर्यटकको वैवाहिक गन्तव्य शीर्षकमा विजय मस्तले लेख्नु भएको छ, नेपाल पर्यटन बोर्डले रामायण विवाह यात्राको प्याकेज तयार गरेर भारतीय चर्चित पर्यटकीय सरकारी संस्थासँग समन्वय गर्न सक्छ। भारतको अयोध्या, वाराणसी, पटना र दिल्ली स्थित ट्राभल कम्पनीहरूसँग सहकार्य गरेर जनकपुर धामलाई विवाह गन्तव्यका रूपमा प्रचार प्रसार गर्नुपर्छ। विवाहसँगै धार्मिक भ्रमण, सांस्कृतिक कार्यक्रम र मधेश भ्रमणसँग जोड्न सकियो भने बसाई लम्बिनेछ र खर्च पनि बढ़नेछ। विश्वमा धेरै शहरले कृत्रिम कथा निर्माण गरेर पर्यटक आकर्षित गरिरहेका छन्। संघीय सरकार, मधेश प्रदेश, स्थानीय सरकार, निजी क्षेत्र र स्थानीय समुदाय एउटै लक्ष्यमा उभिन सके भने जनकपुर केवल धार्मिक तीर्थाटन मात्र गर्ने हुने छैन, यो दक्षिण एसियाकै सबैभन्दा विशिष्ट सांस्कृतिक तथा वैवाहिक गन्तव्यका रूपमा पनि स्थापित हुन सक्छ, गोर्खापत्र दैनिकमा छापिएको छ।
3: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

साथीबाट फूड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीबाट फूड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-2546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: पूजा पुराण चारै तिर हिँड्नु पर्छ भने जस्तो गर्गना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल, यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स, विराट चोक, मोरेङ। प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि यो सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 0215547887 98420535141 भयो गुड भेरी गुड भेरी गुड

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-5446-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 021-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

पवित्र जल सुन्दर हरैचा एघार बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि।

तिमीहरू यसै शिक्ष व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो जातमा राखेको बुझिसैले, र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि पोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखा न हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: तपाईं राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दी बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा चाहिँ दिनुपर्छ नि।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423562 98425252205
0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो

भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि? त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स, विराट चोक, मोरेङ। प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235062, 9842525205।

मैले बसे टोलाएर कहिले दङ्गा पर्छे छैन हेरी हेरी कन कहिले कपाल कोर्छे कहिले बसे टोलाएर कहिले दङ्गा पर्छे कहिले हेर्छे झ्यालबाट कहिले भित्र पछे आँखी मौरा परे लामा अनेक रङ्ग दर्छे कहिले हेर्छे झ्यालबाट कहिले भित्र पछे आँखी मौरा परे

असम बाहिर गएको दुई महिना बाद जहिले हेर्यो बाहिर गुन्थे छैन घरमा बाद खसम बाहिर गएको दुई महिना बाद जहिले हेर्यो बाहिर गुन्थे छैन घरमा बाद उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरुणीको सबलाई लाग्छ आशा उनलाई भयो छटपटी हामी

तिमलाई कठै बरी किन खोज्छौ जोरी लान्छु अब तानेर डर मान्नु पर्दैन लान्छु अब त

0: ए संगिने हो जम्ने हैन के नाच
1: जम्ने त पर्ने त हो त नि खोइ रे यहाँ याउबेको केटाहरु
2: ए हामीलाई त मान्छे नै पनि नदेखेको पिरो गरेर नाच्दछ घरबार कसो छिटा हो
3: हो हो
0: गाडी